नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार। नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ। श्रोता साथीहरू, आजको साँझमा हामी यहाँहरूको लागि यो हप्ताको साप्ताहिक समाचार सङ्गालो, यहाँहरूकै पत्रहरू, अनुरोधका गीत सङ्गीतहरू अनि केही जानकारी लिएर आइरहेका छौँ। आजको साँझ पनि हामी यहाँहरूलाई यिनै सामग्री पस्केर एक घन्टा मनोरञ्जन दिनेछौँ। यस कार्यक्रमको यो पहिलो चरणमा सुन्नुहोस् यो हप्ताको साप्ताहिक समाचार सङ्गालो। हङकङको जोर्डनमा भएको आगलागीमा परेर एकजना मानिसको निधन भएको छ। गत बिहिबार जोर्डनको मान युन बिल्डिङको 13 तलामा आगलागी भएको थियो। उक्त भवनमा आगलागी भएपछि उक्त भवनमा बसोबास गरिरहेका करिब 300 जना मानिसहरूलाई सुरक्षित स्थानमा सारेको थियो। तर सोही भवनको एउटा भित्री फ्ल्याटमा 71 वर्षीय वृद्ध भने मृत भेटेका थिए र सोही स्थानमा अन्य 4 जना व्यक्तिहरू पनि घाइते अवस्थामा भेटेको कुरा समाचार संस्थाहरूले जनाएका छन्। हङकङमा पछिल्ला वर्षहरूमा विभिन्न स्थानमा आगलागी हुँदा धेरै धनजनको क्षति हुने गरेको छ। विशेष गरी गत वर्ष नोभेम्बर महिनामा ताइपोको वाङफुक कोर्टमा आगलागी हुँदा करिब 171 जना मानिसहरू को निधन भएको थियो भने ठुलो धनजनको क्षति पनि भएको थियो। वाङफुक कोर्टका करिब 3 वटा अग्ला भवनहरू सम्पूर्ण रूपमा ध्वस्त भएका थिए भने थिए र करिब 1000 मानिसहरू घरबारविहीन बनेका थिए। घरबारविहीन भएका मानिसहरूलाई अहिले सरकारले विभिन्न स्थानमा स्थानान्तरण गरिरहेको छ। उनीहरूलाई हङकङका बासिन्दाहरूले करिब 4 अर्ब डलर बराबरको सहयोग उठाएर विभिन्न प्रकारका सहयोगहरू उपलब्ध गराएका थिए। अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिरहेको इबोला नाम गरेको भाइरस हङकङमा फैलिन नदिनको लागि हङकङ सरकारले

यस सतर्कता अपनाउन थालेको जनाएको छ। डिआर कङ्गोमा इबोला भाइरस संक्रमणबाट 80 जनाभन्दा धेरै मानिसहरूको ज्यान गइसकेको छ र करिब 250 जनामा अहिलेसम्म इबोला संक्रमण भएको कुरा कन्फर्म भएको छ। हङकङमा अहिलेसम्म इबोला संक्रमण देखिएको छैन, तर सेन्टर फर हेल्थ प्रोटेक्सनले विशेष सावधानीका उपायहरू लागू गर्न सुरु गरिसकेको छ, जसअनुसार अफ्रिकी मुलुकहरूबाट हङकङ आउने यात्रुहरूमा एयरपोर्टमै तापक्रम जाँच गर्ने, कुनै पनि प्रकारको लक्षण देखिएका मानिसहरूको विशेष स्क्रिनिङ गर्ने काम पनि हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनले सुरु गरेको छ। त्यसै गरी सरकारले हङकङका बासिन्दाहरूलाई अफ्रिकी मुलुकहरूको यात्रा नगर्न पनि प्रोत्साहन गरेको छ र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको लागि भने रेड ट्राभल एलर्ट पनि सरकारले जारी गरेको छ। इबोलाको संक्रमण हुँदा सुरुमा रुगाखोकी जस्तो लक्षण देखिने र समय घर्किँदै गएपछि डायरिया बान्ता हुँदै दिशामा रगत आउने र अन्य अङ्गहरूबाट पनि रगत बगेर मानिसको मृत्यु हुने गर्दछ। हङकङका सबैभन्दा धनी अरबपति लिका सिंहको च्यारिटी संस्थाले हङकङका 200 जना कलेजो क्यान्सरका बिरामीहरूको लागि सर्जरी खर्च बिहोर्ने जनाएको छ। कलेजो क्यान्सरको सर्जरी खर्च करिब 2,60,000 हङकङ डलर लाग्दछ, तर लिका सिंह फाउन्डेसनले उक्त खर्चमध्ये करिब 2,10,000 बिहोर्ने जनाएको छ। प्रत्येक क्यान्सर बिरामीको उक्त रकम बिहोरेपछि क्यान्सर बिरामीहरूले करिब 50,000 डलरमै उक्त क्यान्सरको सर्जरी गर्न पाउने भएका छन्। लिका सिंह फाउन्डेसनको उक्त आर्थिक सहायता प्राप्त गर्नको लागि हरेक बिरामीले अस्पतालको सिफारिस प्राप्त गर्नुपर्नेछ। लिका सिंह फाउन्डेसनले हङकङमा धेरै निम्न आय भएका मानिसहरूलाई विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ र विशेष गरी स्वास्थ्य क्षेत्रमा व्यापक मात्रामा सहयोग उपलब्ध गराउँदै आइरहेको छ। अरबपति लिका सिंहको उक्त च्यारिटी संस्थाले अहिलेसम्म 70,000 मानिसहरूको लागि करिब 20 करोड डलरभन्दा बढी रकम बराबरको सहयोग उपलब्ध गराएको कुरा यहाँका स्थानीय समाचार संस्थाहरूले जनाएका छन्। अब नेपालतर्फ, नेपालको सरकारले नेपाललाई अति कम विकसित राष्ट्र अर्थात् लिस्ट डेभलप्ड नेसनको सूचीबाट विकासशील राष्ट्र अर्थात् डेभलपिङ नेसनको चाहिँ स्तरमा स्तरोन्नति गर्ने समय 3 वर्ष पछाडि सार्नको लागि संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति सिडिपीमा औपचारिक पत्र गरेको समाचारहरूले जनाएका छन्। नेपालका समाचार संस्थाहरूले जनाएअनुसार नेपालको नयाँ सरकारको परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति सिडिपी समक्ष त्यस प्रकारको पत्र औपचारिक रूपमा पठाइसकेको छ। यसअघि नेपालले सन् 2026 सालको अर्थात् यो वर्षको नोभेम्बर 24 तारिकका दिन अति कम विकसित राष्ट्र अर्थात् लिस्ट डेभलप्ड नेसनको सूचीबाट विकासशील राष्ट्र अर्थात् डेभलपिङ नेसनमा स्तरोन्नति हुने गरिकन तय भएको थियो। तर पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले उक्त स्तरोन्नति गर्ने समयलाई 2029 नोभेम्बरसम्म स्थगित गर्नको लागि आग्रह गरेको जनाएको छ। परराष्ट्र मन्त्रालयले गत शुक्रबार आयोजना गरेको एउटा पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाललाई एलडिसीबाट स्तरोन्नति गर्ने समय आगामी नोभेम्बर 2029 सम्मका लागि सार्न पत्राचार गरेको बताएका हुन्। परराष्ट्र मन्त्री शिशिर खनालले 2026 मे 13 संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको सिडिपीका अध्यक्षलाई पत्र पठाएर स्तरोन्नति तत्कालका लागि रोक्न औपचारिक पत्राचार गरेका हुन्। सरकारले स्तरोन्नति पछाडि सार्नुपर्ने 5 प्रमुख कारणहरू प्रस्तुत गरेको पनि जनाएको छ, जसमध्ये क्षेत्रीय द्वन्द्व, विश्वव्यापी आपूर्ति श्रृङ्खलामा आएको अवरोधले नेपालको अर्थतन्त्र प्रभावित भएको जनाएको छ भने
विश्व बैंकले सन् 2026 मा

नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3%मा सीमित रहने पनि प्रक्षेपण गरेको कुरालाई एउटा कारण जनाएको छ। त्यस्तै गरी एलडिसीबाट स्तरोन्नति भएपछि नेपालले हाल पाइरहेको ड्युटी फ्री तथा कोटा फ्री बजार पहुँच लगायतका सुविधा गुम्ने जोखिम पनि रहेको हुनाले र त्यसले उत्पादनशील क्षेत्रमा रोजगारी 35%सम्म घट्न सक्ने आकलन गरेको हुनाले पनि त्यस प्रकारको पत्राचार गरेको जनाएको छ। पछिल्लो पटक नेपालको सरकारले आफ्नो आन्तरिक आर्थिक स्थिति मजबुत बनाउने तर्फ भन्दा पनि पहिलेकै सरकारहरूले अपनाइरहेका नीतिहरूलाई निरन्तरता दिँदा त्यस प्रकारको समस्या सिर्जना भएको कुरा पनि पर्यवेक्षकहरूले बताउने गरेका छन्। श्रोता साथीहरू, सुन्दिनु हुँदै यो हप्ताको साप्ताहिक समाचार सङ्गालो पुरा भएको छ। अब हामी लाग्दैछौँ यहाँहरूकै प्रिय कार्यक्रम साङ्गीतिक कार्यक्रमतर्फ।

यस मौसममा सतर्क रहनुहोस्। इन्फ्लुएन्जा, कोभिड-19 र अन्य श्वास प्रश्वास रोगहरू अझै पनि छन्। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाइ कायम राख्नुहोस्। खोक्दा वा हाच्छ्याउँ गर्दा आफ्नो मुख र नाक टिस्यु पेपरले छोप्नुहोस्। तरल साबुन र पानीले हात धुनुहोस् र कम्तीमा 20 सेकेन्डसम्म हात रगड्नुहोस्। अस्वस्थ महसुस गर्दै हुनुहुन्छ, मास्क लगाउनुहोस् र तुरुन्तै चिकित्सा सल्लाह लिनुहोस्। सरकारले 2025-2026 मौसम इन्फ्लुएन्जा खोप कार्यक्रम अहिले चलिरहेको छ। हरेक वर्ष खोप लगाउनुहोस्, जति चाँडो त्यति राम्रो। योग्य व्यक्तिहरूले निशुल्क वा अनुदानित फ्लु सट प्राप्त गर्न सक्छन्। कोभिड-19 स्थानीय गतिविधि कम स्तरमा रहँदा उच्च जोखिम समूहहरू, आवासीय हेरचाह गृहका बासिन्दाहरू, 65 वर्ष वा माथिका वृद्धहरू र अन्तर्निहित दीर्घकालीन रोग भएका 50-64 वर्ष का व्यक्तिहरू, 6 महिना र माथिका इम्युनोकन्फ्रोमाइज अवस्था भएका व्यक्तिहरू र गर्भवती महिलाहरूले समयमा बुस्टर खोप प्राप्त गर्नुपर्छ। स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइट www.chp.gov.mा विवरण खोज्नुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश, र साप्ताहिक सन्देशको दोस्रो चरणको कार्यक्रमतर्फ हामी लागिसकेका छौँ र हामीलाई आशा छ तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने। र आज हामी तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ र हामीले आजको कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू, केही कुराकानीहरू र तपाईँहरूका पत्रहरू लिएर उपस्थित भएका छौँ। र आज हामी यी सामग्रीहरू राख्दै हामी तपाईँहरूको माझमा रहनेछौँ आजको एक घन्टा। र आजको पहिलो सङ्गको रूपमा हामीले राख्यौँ यो गीत, थियो 1974 AD ब्यान्डबाट मुटुभरि भन्ने, र यो गीत सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र आज आइतबारको दिन र भोलि पनि बिदा छ हङकङमा, र एकदमै यो बिदालाई चाहिँ राम्रोसँग रमाइलोसँग मनाउने प्लान गर्दै हुनुहुन्छ होला, गरिराख्नु भएको छ होला, र हामीलाई सुनेर पनि रमाइलो मान्दै हुनुहुन्छ होला, मनोरञ्जन गर्दै हुनुहुन्छ होला भन्ने हामीलाई लागेको छ। र आज हामीले भनिहाल्यौँ पत्रहरू छ हाम्रो साथमा, र यो पत्र पठाउनु भएको छ हाम्रो साथी, उहाँ हुनुहुन्छ हाम्रो नियमित साथी हुनुहुन्छ मच्छिन्द्र लिम्बुजी, र उहाँले एकदमै मिठा कुराहरू लेखेर पठाउनु भएको छ। यो पत्र चाहिँ अलिकति लामो भए पनि एकदमै इन्फर्मेटिभ छ, एकदमै काम लाग्ने कुराहरू छ। र उहाँले चाहिँ विशेष गरी हाम्रो गत हप्ताभन्दा पनि पहिला हाम्रो डक्टर चुरा सरले चाहिँ अब यहाँको स्कुलहरूको बारेमा अब केही कुरा राख्नुभएको थियो, र स्पेसल्ली अब यो सोसियल मिडियादेखि लिएर मोबाइलहरू अब स्कुलमा प्रयोग गर्न पाउने नपाउने, फाइदा बेफाइदाहरूको बारेमा हामीले कुराकानी गरेका थियौँ, र यसमै बेस भएर उहाँले लेख्नुभएको छ। र म उहाँको पत्र पढ्नतर्फ लाग्न चाहन्छु। उहाँ लेख्नुहुन्छ, साप्ताहिक सन्देशका सञ्चालक डक्टर चुरा सर साथै टिका राणालाई म मछेन्द्र लिम्बुको तर्फबाट सेवारो नमस्ते झोरले भन्नुभएको छ। हाम्रो पनि नमस्कार छ, अनि सेवारो पनि छ, झोरले पनि छ। उहाँ लेख्नुहुन्छ, गएको हप्ता डक्टर चुरा सर र टिका राणाले विशेष महत्त्वपूर्ण एचकेको स्कुलभरिका नेपाली विद्यार्थीहरूका कमी कमजोरी साथै अभिभावकहरूमा हरूका कमी कमजोरीहरू डक्टर चुरा सरले सरलताको साथमा एकदम खत लाग्दो तरिकाले साप्ताहिक सन्देश सुनेर बस्नुहुने जो कोहीको

मनमा प्रभाव पार्ने गरी असल अभिभावक कसरी हुन सकिन्छ भन्ने राम्रो जानकारी दिनुभएको छ। डाक्टर चुरा सरलाई म मछिन्द्र लिम्बूबाट सलाम। अब मेरो छोटो कुरा, मेरो साथीभाइ इष्टमित्र छोराछोरीहरू एसकेमा नै जन्मे, बढाउ भए, कोही नेपाली नेपालदेखि सानैमै आए र साना साना केटाकेटीले फेसबुकदेखि लिएर सबै फोनभित्रका गुदी निकाल्छन्, निकाल्न सक्ने हुँदा हामी पनि अचम्म चकित हुने गर्थ्यौँ। केही साथीहरू मेरो नानीहरूले धेरैभन्दा धेरै कुराहरू सिक्न थालेका कुराहरू हामीसँग गर्ने, आजभोलि मेरो छोराछोरी यही फोनले गर्दा न त पढ्न सक्यो न त राम्रो काम दिगोले गर्न सक्यो, बिग्रनुसम्म बिग्रियो भन्दै दुःख मन गर्छन् साथीहरू। अर्को कुरा डाक्टर चुरा सरले भनिसक्नु भएको छ, छोराछोरीलाई हरेक कुराको बानी बसाउन सक्नुपर्छ सानैदेखि भन्दा हो। जो कोही अभिभावकहरूले आफ्नो छोराछोरीलाई तिमीहरू पढ्ने समयमा पढ, खेल्ने समयमा खेल भनेको कुरा धेरै सुन्न सकिन्छ, तर कोही कहिल्यै जब तिमीहरू स्कुलबाट आयौ तिमीहरूको खाजा खाने समय यो हो, यति समयदेखि यति समयसम्म खेलेर यो समयमा घर आएको हुनुपर्छ र आएर यो समयदेखि यो समयसम्म तिमीहरूले होमवर्क गर्नुपर्छ र पढ्नुपर्छ भन्दै नियम बसाल्ने धेरै कम नेपालीहरू छन्। कति अभिभावकहरू बिहान 6-11 बजे काममा गएर राति 10-11 बजे काममा गएर 8-11 बजे मात्र घर आउने गर्छन्। कतिले नानीहरूलाई तिमीहरू स्कुलबाट आएर यो फलानोको दोकानमा गएर खाजा खानु के खान्छौ अनि हामीले कामदेखि नआएसम्म बाहिर कतै नजानु, त्यही दोकानमा बसिरहनु है भनेर छोराछोरीलाई भनेको हुन्छ। अब नेपाली दोकान हो, सबै कुरा पाउँछ, जाँड रक्सी खाने मुखमा जे आयो त्यही बोल्ने मान्छेहरू आएको हुन्छ। कति त दोकानभित्र छिर्नु पाएको हुँदैन, साह्रो तिग्रा लाग्ने चिसो बियर, साह्रो तिर्खा लाग्ने चिसो बियर पाउँ त भन्दै बियर दन पिउँछन्। अब चाहिँ तिर्खा मेटियो भन्नेहरू हुन्छ, म पनि यसो भन्नेमा पर्थे। जब जे भए पनि दोकान त हो, केटाकेटी साउ साउनीको ख्याल नै नगरी कसै कसैलाई गाली पनि गरिन्थ्यो, कसैले गाली पनि गर्थे, तर यो सबै कुरा केटाकेटीहरूले सिकिरहेको हुँदो रहेछ। फेरि धेरैजसो हङकङको नेपाली दोकानहरूमा खुल्ला सिगरेट एउटा दुईवटा पनि बेचिरहेको हुन्छ अनि 14-15 वर्षका केटाकेटीले किनेर पिउने गरेको देखेको छौँ। तर केटाकेटीलाई सिगरेट्स नपिउनुहोस् साउजीले भनेर मैले पनि भनेको छु कतिचोटि, तर के गर्नु भाइ दाजु, हामीले नदिए अर्को दोकानमा गएर किनिहाल्छ भन्दा मैले भनेको छु एचकेका नेपाली दोकानहरूले मात्र खुल्ला सिगरेट्स आजसम्म बेचेको देखेको छु, अरू कसैले बेचेको देखिँदैन। तपाईँहरूले खुल्ला सिगरेट नबेचे यो केटाकेटीहरूले किन्न सक्दैन। नेपाली दोकानहरूमा पाकेट नै किने पनि आमा बाबुको छेउमा लुकाउन सक्दैन भनेर भनेको छु। मलाई लाग्छ एचकेमा पढ्ने 14-15 वर्षका विद्यार्थीहरूले झोलामा राम्रोसँग चेक जाँक गरिए धेरैदेखि सिगरेट हात पर्न चेक जाँच गरिए धेरैदेखि सिगरेट हात पर्न सक्छ। यो कुरा मैले डाक्टर छुरा सरको कुराले मलाई घत लागेर मात्र लेखेको हुँ। सेवा र नमस्ते, शुभरात्रि, गड ब्लेस यु भनेर हाम्रो नियमित श्रोता हुनुहुन्छ र नियमित रूपमा हामीलाई पत्र पठाउनुहुन्छ हाम्रो साथी हुनुहुन्छ मछेन्द्र लिम्बूजी। र यो जुन हाम्रो मछेन्द्र लिम्बूजीले आफ्नो पत्रमा लेख्नुभएको छ त्यो प्रोस्पेक्टिभ चाहिँ हामीले यहाँ गरेका थिएनौँ। जस्तो अब मलाई चाहिँ मेरो कुरा गर्ने हो भने चाहिँ यो मेरो लागि चाहिँ नयाँ कुरा हो। कतिजना नेपालीहरूले चाहिँ आफू काममा जाँदाखेरि चाहिँ आफ्ना छोराछोरीहरूलाई पसलमा हेर्दै भनेर राखेको भनेको सुनेको चाहिँ मैले फर्स्ट टाइम

सुनिरहेको छु अहिले, र विशेष गरी यो हुनसक्छ किनभने अब हाम्रो स्पेसली अब जोर्डनतिर हाम्रो नेपाली पसलहरू एकदमै धेरै छ, अनि नेपाली पसलहरूमा अब आफन्तै हुन सक्छन् सायद साउजी अब पसलेहरू, त्यसै कारणले पनि आफ्ना साना नानीहरूलाई चाहिँ हेरिदिनको लागि अह्राएर काममा जाने होला। र तपाईँले भने जस्तै एकदमै अब हाम्रो पसलमा चाहिँ अब कस्ता मान्छे आउँछ भने चाहिँ हामीले यो मान्छे आइज यो मान्छे नआइज भनेर भन्न सकिन्न, त्यस कारणले पनि जस्तो खाले मान्छे पनि अब आउने गरिन्छ। र विशेष गरी अब यो पसलहरूमा चाहिँ अब तपाईँले भने जस्तै अब खुल्ला सिक्रेटहरू पनि अब एउटा दुईवटा बेच्ने, अनि त्यसपछि अब बियरहरूदेखि लिएर रक्सीहरू अब अहिले अब भित्रभित्र पसलहरू हुन्छ त्यहाँ चाहिँ अब के अब बसेर खाजाहरू त पाइन्छ, तर पनि यस्तै अब लागु औषधहरू अब सिक्रेटहरू त्यो पनि अब नपाइन सक्छ भन्न सकिन्न। यो पनि एउटा समस्या नै हो हामी नेपालीहरूको लागि हङकङमा, र अब पसलेहरूको पनि अब बिचरा बाध्यता नै छ। पसल गरिसकेपछि चाहिँ तपाईँले भने जस्तै अब बेच्ने कुराहरू चाहिँ बेच्न सक्नु बेच्नु पऱ्यो, र विशेषतः अब अभिभावकहरूले नै आफ्नो नानीहरूलाई हेर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। अनि यो सेयरिङको लागि चाहिँ हाम्रो मच्छिन्द्र लिम्बुजीलाई एकदमै धेरै धन्यवाद, र आफ्नो कुरा हामीलाई सेयर गर्नुभयो, र आफ्नो विशेष गरी अब आफूले पनि अब साना नानीहरूले सिक्रेटहरू किनेको गर्दाखेरि किन्दै गर्दाखेरि चाहिँ नदिनुहोस् भनेर पसलेलाई जसरी भन्नुभएको छ यो एकदमै राम्रो हो, र हामी सबैजनाले आफूले यस्तो खाले देखेका छौँ भने कुराहरू देखेका छौँ भने पक्कै पनि आफ्नो तर्फबाट चाहिँ नगर्नको लागि भन्न हामीले पर्छ जस्तो लाग्छ मलाई पनि, किनभने अब हामीले एकछिनको फाइदा हेर्दाखेरि अब हामीले सिक्रेट एउटा दुइटा सिक्रेट बेच्दाखेरि चाहिँ अब होला अलिकति फाइदा होला, तर अब पछि गएर चाहिँ अब त्यो सानो नानीहरूले चाहिँ बिस्तारै बिस्तारै गर्दा एउटा दुइटा गर्दै उनीहरूलाई चाहिँ अब बानी पर्न सक्छ, त्यसले गर्दाखेरि चाहिँ अब लङ टर्म इम्प्याक्ट गर्न सक्छ असर गर्न सक्छ आफ्नो स्वास्थ्यमा। यसका लागि चाहिँ फेरि हामी धन्यवाद दिन चाहन्छौँ हाम्रो मसेन्द्र लिम्बुजीलाई, र पत्रको लागि पनि धन्यवाद दिन चाहन्छौँ। उहाँको कुराहरू जहिले पनि हामी राख्ने गर्छौँ, लामो भए पनि एकदमै इन्सपायरिङ एकदमै राम्रो लाग्छ हामीलाई, त्यस कारणले पनि हामीले सबै पढ्ने गर्छौँ। र अब भने हामी अर्को साङ्गीतिक कोसेली राख्न चाहन्छौँ, विशेषतः हाम्रो मसेन्द्र लिम्बुलाई, र

0: मतदाता दर्ताका लागि अपिल। हाम्रो समुदायको सदस्यको रूपमा तपाईँ मतदाताको रूपमा दर्ता गरेर आफ्नो नागरिक अधिकार प्रयोग गर्न प्रोत्साहन गरिन्छ। यदि तपाईँ सेप्टेम्बर 25सम्ममा 18 वर्ष वा सोभन्दा माथिको हुनुहुन्छ र हङकङमा सामान्यतया बस्ने हङकङको स्थायी बासिन्दा हुनुहुन्छ भने तपाईँ मतदाताको रूपमा दर्ता गर्न योग्य हुनुहुन्छ। तपाईँले जुन 2 मा वा सोभन्दा अगाडि आई एम स्मार्ट मार्फत आफ्नो आवेदन पुरा गर्न सक्नुहुन्छ। अनलाइन वा इमेल, हुलाक वा फ्याक्स मार्फत आवेदन फारम बुझाउन पनि सक्नुहुनेछ। आवेदन फारम आई एम स्मार्ट वा gvr.gov.hkमा उपलब्ध छ र सबै जिल्ला कार्यालयहरूमा सार्वजनिक आवास सम्पत्तिको व्यवस्थापन कार्यालयहरू र दर्ता तथा निर्वाचन कार्यालयहरूमा उपलब्ध छ। यदि तपाईँले पहिले नै दर्ता गरिसक्नु भएको छ वा हाल मतदाता हुनुहुन्छ भने तपाईँले आफ्नो दर्ता विवरण आई एम स्मार्ट वा vr.gov.hkमा जाँच गर्न सक्नुहुन्छ। तपाईँले आफ्नो आवासीय ठेगाना र सम्पर्क जानकारी आइएम स्मार्ट मार्फत पनि अद्यावधि गर्न सक्नुहुन्छ। विवरणका लागि कृपया vr.gov.hkमा जानुहोस् र दर्ता तथा निर्वाचन कार्यालयको हटलाइन 2891001 कल गर्नुहोस्। तपाईँ स्थानीय समर्थन सेवा केन्द्रहरूमा पनि भ्रमण गर्न सक्नुहुन्छ। अहिले नै कार्य गर्नुहोस् र आफ्नो समुदायको मतदाता बन्नुहोस्। हङकङका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर धेरै छ। सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको संक्रमणले हुने गर्छ। एसपिभी संक्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरै जसो आफै निको हुन्छ। तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ। यौनजन्य क्रियाकलापको अनुभव भएका 25 वर्षदेखि 64 वर्षसम्म उमेरका महिलाहरूले कुनै लक्षण नभए पनि नियमित क्यान्सर जाँच गर्नुपर्छ। अति व्यस्त भएर वा महिनावारी रोकियो भनेर वा परिवारका कसैलाई क्यान्सर भएको छैन भनेर जाँच नगराउनु गलत हो। क्यान्सर जाँच तपाईँले पारिवारिक डाक्टर वा स्त्रीरोग विशेषज्ञ र स्वास्थ्य विभागबाट गराउन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया हाम्रो 24 घन्टे हटलाइन 3166663 फोन गर्नुहोस् र सर्भिकल क्यान्सर स्क्रिनिङ .gov.hkमा भिजिट गर्नुहोस्। के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ र नोकरी कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ? रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ। तपाईँले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकता बारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ, जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
1: यसबाहेक श्रम विभागले हालै मात्र कालुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
0: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टराक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em मा जानुहोस्। श्रोता साथीहरू, हामीले राख्यौँ अर्को मिठो गीत, र यो गीत थियो शम्भु राईको स्वरमा रहेको चिठी तिमीलाई लेखौँ भन्छु भन्ने। खासमा यो गीत चाहिँ हाम्रो साथी राई गौतमजीले सुन्न र सुनाउन चाहन्छु भनेर लेख्नुभएको थियो, र मैले उहाँको पत्र चाहिँ अब पढ्न गइरहेको छु, र उहाँले रोजेर सुन्न चाहनुभएको गीत चाहिँ हामीले पत्र पढ्नुभन्दा पहिला नै राख्यौँ, र धन्यवाद राई गौतमजी तपाईँको पत्रको लागि। र उहाँले आज एउटा छोटो गजल लेखेको छु, आवाज दिनुहोस् भनेर लेख्नुभएको छ, र म यो उहाँको गजल पढ्नुभन्दा पहिला चाहिँ उहाँको नम्बर पनि दिन चाहन्छु। उहाँको नाम छ, नाम र नम्बर राई गौतम, र उहाँको नम्बर छ 1590025, 1590025। र उहाँ लेख्नुहुन्छ, डियर टिका सिस, मेरो छोटो गजललाई आवाज दिनुहोस् भनेर भन्नुभएको छ। म चाहिँ उहाँको गजल पढ्नतर्फ लाग्न चाहन्छु, र उहाँले एकदमै मिठो गजल लेख्नुभएको छ, र म यसरी पढ्छु र सुरु गरौँ। यसरी याद नआऊ तिमी, यसरी याद नआऊ तिमी, शून्यतामा आवाज सुने। यसरी याद नआऊ तिमी, शून्यतामा आवाज सुने, सधैँ पिरोल्ने त्यो तिम्रो यादमा पनि हाँस्न थाले। सधैँ पिरोल्ने त्यो तिम्रो यादमा पनि हाँस्न थाले। यताउता हेरिरहन्छु, यताउता हेरिरहन्छु, के हेरेको थाहा छैन। जताततै हिँडिरहन्छु, जताततै हिँडिरहन्छु, बिसाउन मन छैन। भन्नलाई बिर्सिसकेँ, भन्नलाई बिर्सिसकेँ, कता कता माया छ कि। सम्बन्ध त टुटिसक्यो अलिकति बाँकी छ कि, सम्बन्ध त टुटिसक्यो अलिकति बाँकी छ कि। यस्ता यस्ता आशा भने मनमा नआऊ तिमी, यस्ता यस्ता आशा भने मनमा नआऊ तिमी। बिउजी जाने निद भए सपना नआऊ तिमी, बिउजी जाने निद भए सपना नआऊ तिमी, यसरी याद नआऊ तिमी, यसरी याद नआऊ तिमी भनेर लेख्नुभएको छ। एकदमै मिठो, एकदमै अब छोटो पनि हो, अब अलिक धेरै लेख्नु होला पनि भन्न चाहन्छु, तर एकदमै मार्मिक यो एकदमै मिठो छ गजल। यसका लागि धन्यवाद। र उहाँले भन्नुभएको छ, एट लास्ट आई वान्ट टु डेडिकेट द सङ, चिठी तिमीलाई लेखौँ भन्छु, भाइ शम्भु राई, टु अल द लिसनर्स भनेर भन्नुभएको छ राई गौतमजीले। र उहाँले एउटा राम्रो चित्र पनि कोर्नु भएको छ, सायद उहाँ चाहिँ एकदमै राम्रो आर्टिस्ट हुनुहुन्छ, आर्ट गर्न सक्नुहुन्छ, चित्र बनाउन सक्नुहुन्छ। अस्ति नै पनि एकदमै मिठो चित्र बनाउनु भएको थियो, अनि त्यो चाहिँ अब विशेष गरी मेरा लागि भनेर भन्नुभएको थियो, त्यसका लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज चाहिँ एकजना पुरुषको चित्र छ, र यो पुरुष चाहिँ मन लाग्छ अब आफै बनाउनु भएको हो कि आफ्नै पिक्चर फोटो चित्र बनाउनु भएको हो कि अब कसको बनाउनु भएको हो, जसको भए पनि एकदमै राम्रो छ, एकदमै राम्रो चित्र कोरेर पठाउनु भएको छ, हामीलाई पठाउनुहुन्छ। अस्ति पनि भनिहालेँ, अस्ति पनि पठाउनु भएको थियो, यो गर्नको लागि चाहिँ, चित्र बनाउनको लागि चाहिँ धेरै मेहनत चाहिन्छ, पेसेन्स चाहिन्छ। यसका लागि फेरि पनि धन्यवाद भन्न चाहन्छु राई गौतमजीलाई, र तपाईँको गजलको लागि पनि धन्यवाद। मैले पढिदिएँ र आशा छ तपाईँलाई मन पऱ्यो होला। र अब नै म फेरि अर्को साङ्गीतिक कोसेली तपाईँहरूको लागि राख्न चाहन्छु, र आउनु सुनौ यो मिठो गीत।

महिला रोजगार ढाँचा अन्तर्गत श्रम अधिकार केही व्यक्तिहरूले गलत बुझ्न सक्छन् कि छोटो काम घन्टा वा रोजगारीको अवधि भएका रोजगारीका कर्मचारीहरू श्रम कानुनद्वारा सुरक्षित छैनन्। यो गलत धारणा हो। रोजगार अध्यादेशले समेटिएका सबै कर्मचारीहरू चाहे पूर्ण समय होस् वा आंशिक समय र उनीहरूको कामको घन्टालाई ध्यान नदी ज्याला भुक्तानी र सुरक्षा र वैधानिक विधा प्रदान गर्ने जस्ता आधारभूत सुरक्षाका हकदार छन्। रोजगार अध्यादेशमा उल्लेख गरेका निरन्तर सम्झौता अन्तर्गत र योग्यता शर्तहरू पुरा गर्ने कर्मचारीहरू वैधानिक विधा र तलब बिरामी भत्ता जस्ता थप सुविधाहरूको हकदार हुन्छन्। विवरणका लागि कृपया श्रम विभागको वेबसाइट www.labor.gov.sk हेर्नुहोस्। वर्किङ फ्यामिली अलाउन्स WFA स्किम, काम गर्ने परिवार भत्ता योजना छोटकरीमा WFA आवेदनका लागि खुल्ला भएको छ। घर परिवारको आधारमा आवेदन दिइन्छ र घर परिवारका सदस्यहरू हङकङका बासिन्दा हुनुपर्छ। एकल परिवार सहितको परिवारहरूले काम गर्ने घन्टाको आवश्यकता आए र सम्पत्ति सीमा पुरा गर्ने भत्ताका लागि आवेदन दिन सक्छन्। आवेदकले एउटै महिनाभित्र एकभन्दा बढी तलब पाएको कामको घन्टा रिपोर्ट गर्न सक्छ। पूर्ण समय र पार्ट टाइम कामको तलब पाएको कामको घन्टा सहित सबै परिवारका सदस्यहरूको तलब पाएको कामको घन्टा योजना अन्तर्गत जम्मा गरिएको छ। 144 घन्टाभन्दा कम नभएको कुल मासिक काम गर्ने घन्टा भएका गैर एकल अभिभावक परिवारले आधारभूत भत्ताका लागि आवेदन दिन सक्छन्। यदि कुल मासिक काम गर्ने घन्टा 168 घन्टाभन्दा कम छैन भने परिवारले मध्यम भत्ताका लागि आवेदन दिन सक्छन् र यदि कुल मासिक काम गर्ने घन्टा 192 घन्टा वा सोभन्दा बढी छ भने परिवारले उच्च भत्ताका लागि आवेदन दिन सक्छन्। घर परिवारको आमदामीमा निर्भर गर्दै भत्ताहरू पूर्ण दरमा 1/4 दर वा आधा दरमा प्रदान गर्न सकिन्छ। पूर्ण दर आधारभूत भत्ता प्रति महिना 1,150 छ। पूर्ण दर मध्यम भत्ता प्रति महिना 1,380 छ र पूर्ण दर उच्च भत्ता प्रति महिना 1,610 छ। घर परिवारका प्रत्येक योग्य बच्चाले बाल भत्ता पनि प्राप्त गर्न सक्छन्। पूर्ण दर प्रति बच्चा महिनामा 1,610 छ। WFA परिवारहरूले एकै समयमा व्यापक सामाजिक सुरक्षा सहायता प्राप्त गर्न सक्दैनन्। अप्रिल 2026देखि मार्च 2027सम्मका दाबी महिनाहरूका लागु हुने आय र सम्पत्ति सीमाहरू र विस्तृत योग्यता मापदण्डहरू WFA योजना WFA.gov.hkको वेबसाइटमा उपलब्ध छन्। सोधपुछका लागि आवेदकहरूले 2558300 24 घन्टे हटलाइनमा कल गर्न सक्छन् वा माथिको भ्रमण गर्न सक्छन्। श्रोता साथीहरू, हामीले राख्यौँ अर्को मिठो गीत तपाईँहरूका लागि र यो गीत पनि सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। यो विकास लामिछानेको स्वरमा रहेको यो कहिले भेट्ने खै भन्ने गीत, र यो गीत पनि एकदमै मिठो छ, राम्रो छ, मलाई चाहिँ मनपर्छ र तपाईँहरूलाई पनि मन पऱ्यो होला भन्ने हामीलाई आशा छ। र अब हामीले आजको कार्यक्रममा तपाईँहरूका पत्रहरू पढिरहेका छौँ, मिठा मिठा गीत

सङ्गीतहरू राखिरहेका छौँ र विभिन्न सरकारी जानकारीहरू यहाँको सरकारले विभिन्न सुविधाहरू दिएको छ, जस्तै वर्किङ फ्यामिली अलाउन्स भन्ने स्किम छ। यहाँ चाहिँ अब हामीले काम गर्दा गर्दै पनि हामीले यदि हामीले काम गरेको घन्टाको आधारमा कम छ भने अथवा अब एक घन्टामा एउटा परिवारले मैले अघि नै भने जस्तै अब विभिन्न घन्टा काम गर्नुहुन्छ भने चाहिँ हामीले WFA को स्किममा हामीले निवेदन दिन सकिन्छ र प्रत्येक महिना चाहिँ हामीले यहाँको भत्ता पाउन सकिन्छ र यो पूर्ण दरको उच्च भत्ता भनेर भनेको छ, मिडियम अलाउन्स अनि फुल अलाउन्स भन्ने छ। र यसको साथमा चाहिँ हाम्रो अब यहाँ पढ्ने विद्यार्थीहरूले पनि अब बच्चाको बाल भत्ता पनि पाउँछ, उनीहरूले चाहिँ बच्चाले स्कुलमा पढिरहेको छ भने चाहिँ उनीहरूले स्टुडेन्ट को अलाउन्स पनि पाउँछ। यदि तपाईँहरूलाई थाहा छैन भने पनि तपाईँहरूले जस्तो मैले वेबसाइट दिएँ त्यहाँ गएर लिन सक्नुहुन्छ। जस्तो वेबसाइट चाहिँ WFA को वेबसाइट छ, WFA.gov.hk भन्ने छ, तपाईँले त्यहाँ पनि जान सक्नुहुन्छ। अथवा हामी नेपालीहरूको विभिन्न एनजिओहरू छ, नेपालीहरू जाने र अब हाम्रो अब डिस्ट्रिक्ट काउन्सिलर पनि हुनुहुन्छ रुना गुरुङ, उहाँको अफिसमा पनि गएर यस्तो खालका सुविधाहरूको बारेमा चाहिँ हामीले जानकारी लिन सकिन्छ र यस्तो खालका सुविधाहरू सेवाहरू चाहिँ हामीले लिन सकिन्छ। र यति भन्दै फेरि अर्को साङ्गीतिक कोसेली राख्ने बेला भएको छ, तर त्योभन्दा पहिला चाहिँ हामी यस कार्यक्रमको जानकारी दिन चाहन्छौँ र यस कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो। र यदि तपाईँहरू यस रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीलाई लेखेर पठाउन चाहनुहुन्छ र आफ्ना साथी वा इष्टमित्रहरूलाई पठाउन सम्झिन चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुन्छ। हाम्रो पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश, रेडियो 3, रेडियो टेलिभिजन हङकङ, पोस्टबक्स नम्बर 70200। र तपाईँले हामीलाई इमेल पनि गरेर सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना छ nepaliradio@rtsk.hk। र आज भने हामी यस रेडियो कार्यक्रमको अन्तिमतर्फ लागिसकेका छौँ। मैले भनिहालेँ आजको अन्तिम कसैलीका रूपमा